कम्युनिकेशन कह रहे हैं कि रात को नींद नहीं आ रही थी, तुम्हें एफएम आई थी चूड़ी की नी चूड़ी के लिए कि थोड़ा ना सामान को डिस्टर्ब कर लो, कोई नशमा खा खोरे अच्छे नन में बल रकम झड़ा तंग दे ले वने वने नन में बल रकम झड़वल थोड़ा किश वम खां पजोरा जोरा चिखे उकड़म नोर खुसा चिजान बजुल तन उड़ किश उरनिश तनहा हो देर बना ना उरनिश और खुशाल शे अस्सलाम वालेकुम वालेकुम सलाम नज़मान में सुनने के लिए सरदार मीर अजब खान जगजई घंटापुर या मजी पोटेंशियल प्रोडक्ट जिंदाबाद नज़मान वही पेंदवा डेरे मनन से चेशे वर्गी च प्रड़ में जख्मी कड़म मैं तो भसी पाते नहीं पड़े में जख्मी कड़म दब दस बीच प्रड़े जख्मी कड़म मैं तो भसी मैं घसी पाते नहीं رسر عمل شو لیوان تو مخا غصی پاتی نیم خرنی وش باوس زوالی شو گره نکو دورا نورک دستر گو مخا غصی پاتی نیم وڈیر شم دستا دستی تم آغا یوا آدامی نهی ریگی ما چه جدل سامی تم سلگو پوری خنده آکوالا وا خوری خان ویٹی مزید فیسواش خو زر و زنا یوز کوا ماشالله دیر زبردست دی نور زسن بلاک ریچل شیمپو سبون خربل سپری یوز کوا دیر مننسی

एक बार मेरे लिए शेर बोलो फिर आपको मैसेज सबे जमा हो रही कल कल नेटवर्क मेसेज मत लेट रोशी बख्शा ने सर जमा हो रहे जनो गोड़ा मन तुक मन खफा वेशा हम हैं वफा के आदि हरदम वफा करेंगे एक छोटी सी जान है बाकी वो भी फिदा करेंगे पीर साहब पीर अब्दुल मुतलिफ शासर मनना खा खुशाल से साबिया गिमोहर ते तत गजल डले के वशाद लश वेट ओके अस्सलाम वालेकुम वालेकुम सलाम से भाई हाउ आर यू आई एम फाइन व्हाट अबाउट यू हाउ वाज योर डे माशाल्लाह से आफ्टर अ लॉन्ग टाइम और शो बेस्ट है आई लाइक योर शो सब लिसनर को सलाम एंड स्पेशली सलाम फॉर यू इट्स मी योर असिस्टेंट जुया मेसूद ओके जिडेरा मनना जुया खुर खुशाल से और बोलो ये जनाब शबाई आवाज दी ओके दबाई सूर में दरदार रिक्वेस्टो को पोता सोंग रता प्ले नको अनन हो प्लीज प्लीज रता प्ले का कहना पसर में गर सवले नोशेर नोशेर अशन फवाज रमी नरमनी मजी नयाब रिमला फुरिहंद सलाम वालेकुम सलाम कोशिश को मखद अच्छा हाय गुड मासोतन बाय सनगे जी ठीक है ना महीन अच्छा मन है ईमान मुसरत मुस्कान जन्नत अनफाल को सलाम आए महीन मुसरत मुस्कान जमा खोर चरता बरकत खास पता लगी शखा कमत सी ओरिजिनल मोमेल मोमेल पता लगी शी बिल्कुल और कैसे ले रहा थी चरता हम भी कहना अला दू किसी चगा जवंदई भी और चिकुम ने कहना दजवन ने खुंदू ना मजे खुले थी ये मौसम रहा वरिदून की देखिए अल्लाह दे टूलो तो खुशुल और बोझ लरी आमीन सुबह में से मैं भी शो सुन रही हूँ वाह सलाम टू ऑल आई एम फर ओ किडेरे मनन से फर खुशाल अच्छा थैंक यू सी वाव सलाम एंड मसूतन अदे फखीर सम खंदी वगत से प्रोग्राम तो रोग ले आसित एतो पशोशे दासे बलरंगे फन वी कसम दिमिष्टो टेंशन खत्म को बस लादी चोल खुशोल आओ कामयाब रुत लरी अमीन सुम अमीन से फोरे हांडीर मनन सी मुखर खुशाल शे उचे शुवा तो खुडेरे खुशी टपे वकड़े जवे दरता वक निश्ती दी खुदाए दिलोरे रोहला जनान पमो मिनत कभी चिकुर चिखोर देखड़म हवा सरगे में जुड़ी जनान घोड़ी जड़ता में उम्मीदी नैर कव शिरो बशी नडेशादी ने दिले के लिए उम्मीदी जल्दी दिखड़ी दशा सलामुना खुशबाई प्लीज चटपा किरण हो रहा वरिषा नियाजमी ने बख्तवरा नया फूसिया फरमुला नरसिया फे मरंग लश कम कवा का सारे मिसुज में जमा हो रही उड़के उड़के में सेरा लश खा सलाम एंड अस्सलाम वालेकुम खुश भाई सरंगे भाई जान माशाल्लाह भाई तो
دے گڈ دا خوش بھائی سماسے سے سلام میسو پوری ابھی دا ائی میسو السلام ائی ایم نرس او کی جناب او چاہیے نہیں تم ہم خشم پزان خفشم خیرے در تکم وا وا دا پشن لا بلا موسٹ ویلکم ٹو دی امیزنگ لیٹ نائٹ شو زونیرا ڈیر مننا زونیرا پی خوشحال شخا اور دا بوز بیا غصہ کے مالا دیا پیو ڈیر مننا سی زبا زونیرا بنگیش زینب گنڈپور ویلکم بھائی اردو غزل سنا دو اردو گیت بھی شامل کرو شیر آپ بہت اچھے کہتے ہو شیر کا حق ادا کرتے ہو تھینک یو سو مچ ڈیر مننا زینب گنڈپور مخور خوشحال سے سو آئی ول ٹرائی تس اردو شیر ہو گیا ہے السلام علیکم بھائی جان زستا سن ڈیر فیم تھا پروگرام کی یہ دولم نا فیم دو یاد بولم سیدھے خبر سر ہما تھا شڑا رہا لگ ڈیر نا سے مخور جیسے اس خبر نشتا جیسے سارا میسو تو یاد کریم اور انش اور سابیا دروڑو سارا مننا سارا میسو تو سابیا اور انش سلام لیلا خیدری اور بولو ایسی قسم سے میں ننانا اللہ دینا کس مخوری کرنی ہے خدا سے گزارش کی زندگی میں تو ملے کرنی ہے خدا سے گزارش کہ زندگی میں تو ملے نظمان اینڈ داؤد اگر تو نہ ملے پھر کچھ نہ ملا ہے پیر صاحب دیکھ دیا مند چین گال پیرا پیر ایسا خراب بھی ماں پیر ایسا ماں کر تو لگواروں کا مڑ بشم تلواروں کا پیر ایسا خراب بھی ماں پیر ایسا ماں کاروں کا السلام علیکم و رحمۃ اللہ وبرکاتہ سنگ سر میں سدھ ہوں ہری اپی کو سلام باقی سب کو سلام وعلیکم السلام بختورا ڈیر منن بوجھ بھائی پلیز نہ پلو اس میں سے شامل گا پلیز سب شولی صدقت دو دا کیمرے مخ صدقت دا کیمرے مخ تا مزون اور روشے اور تم زکا سلو دا کیمرے مخ تا ڈیرا مننا سرا مسود کچھ نہیں خبر دیکھو میادینا مطلب تسلی امیدینا بھائی میادینا خبر نہیں بھائی ماں خیال سے مطلب یہ ہے نا بس تا خبر دے بھائی بچے چاپس ترگو کی جڑل دا چاہ دا پارا چاپس ترگو کی جڑل دا چاہ دا پارا چاپس روش اٹھو خندل دا چاہ دا پارا چا رنگو نا مخ لور کل مخ اسپین کلو چا مہو نخ پلول دا چاہ دا پارا زد مینی پا یو گوڑ پسی رندشم چا شراب پا لپس کل دا چاہ دا پارا دیرو حل کو دولے ڈکی کڑی دا گلو ماز گیر ٹھو لول دا چاہ دا پارا ڈیر شا اللہ خیر دیر خیر